炎上デイリーズドロドスランバルシェルマンダガネアシーズバラナマイエソガイエマダルサテノウォーシーレガイエヒンバラバラバサテアフトシーレガイエテヘランイラサテヤデヒンバラバラバサテノイテヘランパクシミシャワーइनक बख्श फ़ारसी ये बरून मर्दी आकाशवाणी बरनामा ये सुबगाई ये खुदरा दर मौज कूता दर रदीव हाई ये 5182 किलो हर पक्ष में बुनात बरनामा ये सुबह इमरोदे माई बारदा सादिया कहांगे हिंदी अखबार हिंदू जहां तराना फ़ारसी तफसीर रोज गुफ्तार इमरोज बरनामा ये स्पॉटलाइट एक तराना फिल्में हिंदी ترانے ہائیے یک فلم ہندی اخبار جہان و در آخر خلاصہ یہ اخبار انجو دہلی اسفندگان عزیز برنامہ صبح گاہرہ بائیہ کہانگے ہندی شروع میکنیم